0: متعلق ریاستی سرکار کے منگل کے نوٹیفیکیشن کو چیلنج کرنے والی تین الگ الگ عرضداشتوں کی سماعت کرتے ہوئے یہ حکم دیا. عدالت نے ہدایت دی ہے کہ منتخب امیدوار بحال رہیں گے. اس نے یہ بھی کہا کہ انہیں فطری انصاف کے اصولوں اور باضابطہ طریقہ کار پر عمل کیے بغیر نہیں ہٹایا جا سکتا. عدالت نے ریاستی حکومت اور جھارکھنڈ پبلک سروس کمیشن جے پی ایس سی سے جواب طلب کیا ہے اور اگلی سماعت کے لیے 15 ستمبر کی تاریخ مقرر کی ہے. دو عرضداشتوں میں 11ویں سے 13ویں جے پی ایس سی سول سروس امتحانات اور تقرریوں کی منسوخی کو چیلنج کیا گیا تھا, جبکہ تیسری عرضداشت کا تعلق فوڈ سیفٹی آفیسر کی بھرتی سے تھا. عرضی گزاروں کے مطابق 11ویں سے 13ویں جے پی ایس سی امتحانات کے ذریعے 342 منتخب امیدوار فی الوقت سروس میں ہیں. ریاستی حکومت نے امتحانات کے عمل میں مبینہ بے ضابطگیوں اور ٹی ایس آر ڈاٹا پروسیسنگ پرائیویٹ لمیٹڈ ٹی ڈی پی ایل کے سلسلے میں سی آئی ڈی کی تحقیقات کی بنا پر امتحانات اور تقرریوں کو منسوخ کر دیا تھا. حکومت نے 22 امتحانات کو منسوخ کرنے کا نوٹیفیکیشن جاری کیا تھا اور 6 امتحانات کو ہولڈ پر رکھا تھا. 17 امتحانات کی تحقیقات کرنے کو کہا تھا. وزیر اعظم نریندر مودی نے کہا ہے کہ بھارت کی برکس صدارت عوام مرکوز آب و ہوا سے متعلق کارروائی کے ذریعے پائیدار ترقی میں پیش رفت کر رہی ہے. ماحولیات, جنگلات اور آب و ہوا کی تبدیلی کے مرکزی وزیر بھوپیندر یادو کے تحریر کردہ ایک مضمون کو شیئر کرتے ہوئے وزیر اعظم نے کہا ہے کہ اخراجات کی شدت میں کمی اور غیر روایتی توانائی کی صلاحیتوں میں اضافے کے تعلق سے بھارت کی ترقی ایک پائیدار اور سبز انداز نظر کو تقویت عطا کرتی ہے. جناب مودی نے پائیدار طرز زندگی, شجرکاری, سرکولر معیشت اور معاشرے پر مبنی تطابق پر حکومت کی جانب سے توجہ مرکوز کیے جانے کو بھی اجاگر کیا. حکومت نے اس برس 31 اکتوبر تک 10 لاکھ میٹرک ٹن خام شکر کی ڈیوٹی فری درآمد کی منظوری دی ہے. غیر ملکی تجارت کے ڈائریکٹریٹ جنرل ڈی جی ایف ٹی نے آج جاری ایک نوٹیفیکیشن میں کہا کہ مخصوص صورتحال کے پیش نظر ٹیرف کی شرح کے ایک کوٹے ٹی آر کیو کے تحت 10 لاکھ میٹرک ٹن خام شکر کی درآمد کی اجازت ہوگی. یہ قدم تہواروں کے سیزن سے پہلے سامنے آیا ہے, جب شکر کی مانگ عام طور پر بڑھ جاتی ہے اور گھریلو بازار میں سپلائی کے متعلق تشویش پیدا ہو جاتی ہے. بھارت دنیا کا سب سے بڑا شکر بنانے والا ملک ہے. جنوبی علاقائی کونسل کی 31ویں میٹنگ وزیر داخلہ امیت شاہ کی صدارت میں چنئی کے قریب مہابلی پورم میں اختتام پذیر ہوئی. میٹنگ میں وزرائے اعلیٰ اور اعلیٰ حکام کو خطے کی ترقی, پیش رفت اور مشترکہ مفادات سے متعلق ترجیحات اور مسائل پر تبادلہ خیال کا موقع فراہم ہوا. تمل ناڈو کے وزیر اعلیٰ ایم کے اسٹالن, کرناٹک کے وزیر اعلیٰ ڈی کے شیو کمار, کیرلم کے وزیر اعلیٰ ستھیسن, تلنگانہ کے نائب وزیر اعلیٰ ملو بھٹی وکرمرکا اور آندھر پردیش کے وزیر اعلیٰ این چندر بابو نائیڈو نے میٹنگ میں شرکت کی. پڈوچیری کے لیفٹیننٹ گورنر انڈمان نکوبار, جزائر کے لیفٹیننٹ گورنر لکشدیپ کے ایڈمنسٹریٹر اور مختلف وزارتوں کے اعلیٰ حکام بھی میٹنگ میں شریک ہوئے. میٹنگ میں شرکا نے صحت کے شعبے کے لیے فنڈنگ, بنیادی ڈھانچے, ماحولیاتی تحفظ اور علاقائی سیکیورٹی کے بارے میں امداد باہمی پر مبنی وفاقیت کو فروغ دینے پر زور دیا. میٹنگ میں متعدد مسائل پر بند کمرے میں بات چیت ہوئی, جبکہ شرکا نے بعد میں سوشل میڈیا پلیٹ فارمز پر میٹنگ کے نتائج پر اطمینان کا اظہار کیا. بھارت اور جاپان کے وزرائے دفاع کی میٹنگ آج نئی دلی میں منعقد ہوئی. وزیر دفاع راجناتھ سنگھ اور جاپان کے ان کے ہم منصب شنجیرو کوئیزومی نے مشترکہ طور پر میٹنگ کی صدارت کی. میٹنگ میں بحری سلامتی کو مضبوط بنانے, میک ان انڈیا کے تحت دفاعی ٹیکنالوجی کو فروغ دینے اور دونوں ممالک کے درمیان اسٹریٹجک اعتماد میں اضافے پر تبادلہ خیال کیا گیا. دونوں وزرائے دفاع نے بحری سیکیورٹی کے شعبے میں تعاون سے متعلق ایک مفاہمت نامے پر دستخط کیے. اپنے افتتاحی کلمات میں راجناتھ سنگھ نے کہا کہ ایشیا کی دو بڑی جمہوریتوں بھارت اور جاپان کی یہ مشترکہ ذمہ داری ہے کہ وہ خطے میں امن, استحکام اور خوشحالی کو یقینی بنائیں. انہوں نے کہا کہ بھارت کے مہاساگر ویژن اور جاپان کے آزاد اور کھلے بھارت بحر الکاہل پہل کے درمیان قریبی تال میل پہلے سے کہیں زیادہ اہم ہے.
1: ہماری میری ٹائم لائف لائنز بڑھتی ہوئی ویلنریلٹیز کا سامنا کر رہی ہیں. فریڈم آف نیویگیشن, ओवरफ्लाई और अनहिंडर्ड लॉफुल कॉमर्स को सुनिश्चित करना सिर्फ इकोनॉमिक नेसेसिटी नहीं है बल्कि यह एक स्ट्रेटेजिक इम्परेटिव भी है। इंडियन ओशन और पब्लिक ओशन की सुरक्षा आपस में गहरे रूप से जुड़ी हुई है, इसलिए इंडिया के महासागर विजन यानी म्यूचुअल एंड होलिस्टिक एडवांसमेंट फॉर सिक्योरिटी एंड ग्रोथ फॉर ऑल इन द रीजन और जापान के फ्री एंड ओपन इंडो पैसिफिक इनिशिएटिव के बीच क्लोज अलाइनमेंट आज पहले से भी कहीं ज्यादा जरूरी है।
0: जापान के वजीर दिफा शिंजीरो कोइजुमी ने कुमामोटो इलाके में जलजले से मुतासर अफराद से इजहार ताजियत पर भारत का शुक्रिया अदा किया। देही तरक्यात के मरकजी वजीर शिवराज सिंह चौहान ने आज प्रधानमंत्री आवास योजना ग्रामीण के तहत पटना में फैजयाब होने वालों के लिए तामीर किए गए 2,35,000 मकानात की चाबियां सुपुर्द की। बापू सभागार में मुनक़िदा एक प्रोग्राम में जनाब चौहान ने नए मुंतखब शुदा फैजयाब होने वालों को मंजूरी के खतूत भी तकसीम किए। वज़ीर आला सम्राट चौधरी, नायब वज़ीर आला विजय कुमार चौधरी और बिजेंद्र प्रसाद यादव और देही तरक्यात के वज़ीर श्रावण कुमार भी इस मौके पर मौजूद थे। ये आकाशवाणी है। हुकूमत ने आज दिल्ली मास्टर प्लान 2047 का इजरा किया। ये मास्टर प्लान दिल्ली को आलमी एतबार से मुकाबला जाती, माहौलियाती एतबार से मज़ाहिम और सबकी शमूलियत वाली राजधानी के तौर पर तब्दील करने के सिलसिले में एक तवील मुद्दती मकानी शऊर का हामिल इक्तसादी और इदारा जाती खाका मुहैया करता है। ये दिल्ली की फरावा तारीखी और सकाफती विरासत को महफूज रखते हुए इक्तसादी हमाजहती, तकनीकी इख्तराआत और तर्ज जिंदगी के आला मेयारात को यकजा करता है। दिल्ली 2047 के लिए मास्टर प्लान विकसित भारत 2047 के तसव्वुर से मुताबिकत रखता है, जिसका मकसद कौमी राजधानी को आलमी दर्जे का, सबकी शमूलियत वाला और इक्तसादी एतबार से दरख्शां शहर में तब्दील करना है, जिसमें तकरीबन 3,20,00,000 लोग रह सकें। मजीद तफसील हमारे नामा निगार से।
2: दिल्ली मास्टर प्लान 2047 में मंसूबाबंदी के दो अलग अलग अंदाजे नज़र अख्तियार किए गए हैं। मौजूदा तामीर शुदा यानी ब्राउन फील्ड इलाकों की तामीर नौ और नए तामीराती यानी ग्रीन फील्ड इलाकों के लिए राइट ऑफ वे पर मबनी मंसूबाबंदी को अख्तियार किया गया है। ब्राउन फील्ड तामीर में रिहायशी और कमर्शियल इलाकों के मुश्तरक इस्तेमाल यानी ट्रांजिट ओरिएंटेटेड डेवलपमेंट, मुश्तरक इस्तेमाल में आने वाली तामीरात और बुनियादी ढांचे के फरोग पर तवज्जो की जाएगी, जबकि ग्रीन फील्ड इलाकों में लैंड पोलिंग और निस्बतन कम घनी वाली इलाकों के लिए के जरिए सड़कों के कनेक्टेड नेटवर्क का इस्तेमाल किया जाएगा। मजमूई तौर पर यह दोनों अंदाजे नज़र ज़मीन के मुनासिब इस्तेमाल, शहर के अंदरून और दीगर शहरों से मजबूत कनेक्टिविटी और तालमेल पर मबनी पायदार तरक्की फ्राहम करेंगे। इस मंसूबे में अवाम को शहरकारी की मंसूबाबंदी में मरकजी मुकाम पर रखा गया है, जिसमें नौजवानों, खवातीन, बच्चों, मुअम्मर शहरियों और माजूर अफराद की उमंगों पर खसूसी तवज्जो की गई है। दिल्ली से अनुपम मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फैसल हबीब।
0: प्लान के इजरा की तकरीब के दौरान मकानात और शहरकारी उमूर के मरकजी वजीर मनोहर लाल ने बताया कि आने वाले बरसों में तकरीबन 40,00,000 मुनासिब कीमत पर दस्तियाब मकानात का इजाफा किया जाएगा, जिनमें से एक बड़ी तादाद मेयारी रिहायशी यूनिटों की होगी। उन्होंने बताया कि इसका मकसद शहर की वसी आबादी के रिहाइश से मुतालिक मांग को पूरा करना है। अपने मकसद के मुताबिक अगर प्लान पेशरफ्त करता है तो बड़ी तादाद में लोगों को मकानात के नए ऑप्शंस तक रसाई हासिल होगी। दिल्ली की वजीर आला रेखा गुप्ता ने बताया कि कौमी राजधानी के अवाम इस मास्टर प्लान का इंतजार कर रहे थे। उन्होंने बताया कि दिल्ली 1484 मुरब्बा किलोमीटर का अहाता करती है और इसके अंदरून इसकी अपनी बहुत सी हदूद पाई जाती हैं। ताहम उन हदूद को जहन में रखते हुए ये प्लान इस तरह वजह किया गया है कि जिसमें देही इलाकों, अनऑथोराइज कॉलोनियों और मनसूबाबंद इलाकों का अहाता करते हुए पूरे शहर की मजमूई तरक्की को यकसां तौर पर यकीनी बनाया जा सके। बांग्लादेश नेशनलिस्ट पार्टी BNP के सीनियर लीडर मिर्जा फखरुल इस्लाम आलमगीर को आज मुल्क का 23वां सदर मुंतखब किया गया। 78 साल रहनुमा ने मुल्क की पार्लियामेंट जातीय संसद में मुनक़िद हुई सदारती इंतखाबात में 255 वोट हासिल किए। उन्होंने साबिक फौजी ऑफिसर ओली अहमद को शिकस्त दी। ओली अहमद को बांग्लादेश की जमात इस्लामी और तलबा की क्यादत में मुल्क की पहली सियासी पार्टी नेशनल सिटीजन पार्टी NCP की क्यादत वाली 11 पार्टियों पर मुश्तमिल अपोजिशन इत्तेहाद की हिमायत हासिल थी। उन्होंने 88 वोट हासिल किए। ہاکی میں بھارتی خواتین کی ٹیم نے نیدرلینڈ میں ایف آئی ایچ عالمی کپ کے پول ڈی کے ایک میچ میں انگلینڈ کے ساتھ بنا گول کیے میچ ڈرا ہونے کے بعد دوسرے راؤنڈ میں جگہ بنا لی ہے۔ دونوں ہی ٹیموں نے اپنے لیے کئی بار مواقع بنائے لیکن وہ گول کرنے میں ناکام رہیں۔ اور آخر میں اس بلٹن کی خاص خاص خبریں ایک بار پھر۔ وزیر داخلہ امیت شاہ نے اعلان کیا ہے کہ مرکزی کابینہ نے لداخ میں جموں کشمیر ہائی کورٹ کی ایک بینچ تشکیل دینے کا فیصلہ کیا ہے۔ سپریم کورٹ نے ملک بھر میں طلبہ کے احتجاج کے دوران تشدد کی تحقیقات کے لیے 5 ممبروں پر مشتمل ایک کمیٹی تشکیل دی ہے۔ جھارکھنڈ ہائی کورٹ نے 11ویں سے 13ویں جے پی ایس سی اور فوڈ سیفٹی آفیسر امتحانات کو منسوخ کرنے کے ریاستی سرکار کے فیصلے پر روک لگا دی ہے۔ حکومت نے 31 اکتوبر تک 10 لاکھ ٹن خام شکر کی ڈیوٹی فری درآمد کی منظوری دی ہے۔ مرکز نے دلی ماسٹر پلان 2047 جاری کیا ہے تاکہ قومی راجدھانی کی سب کی شمولیت والے اور عالمی درجے کے ایک شہر کے طور پر کایا پلٹ کی جا سکے۔ اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا۔